0: की इफ्तिताही मीटिंग सितंबर 2022 में नई दिल्ली में हुई थी, जिसके बाद दूसरी मीटिंग अगस्त 2024 में सिंगापुर में और तीसरी मीटिंग अगस्त 2025 में नई दिल्ली में हुई थी। इन मीटिंगों के दौरान एडवांस्ड मैन्युफैक्चरिंग, कनेक्टिविटी, डिजिटाइजेशन, सेहत देखभाल और अद्वियात, हुनरमंदी के फरोख और पायदारी में भारत सिंगापुर जामे स्ट्रेटेजिक शराकतदारी CSP रोड मैप वजा किया गया, जिसकी निकाब कुशाई गुज़श्ता साल सितंबर में सिंगापुर के वजीर आजम लॉरेंस वोंग के भारत दौरे के दौरान की गई। इस दौरान डॉ जयशंकर ने कल सिंगापुर पहुंचने के बाद अपने हम मनसब विवियन बालाकृष्णन से मुलाकात की। मुलाकात के दौरान दोनों रहनुमाओं ने दोनों मुल्कों के दरमियान जामे स्ट्रेटेजिक शराकतदारी को मजीद वसत देने पर तफसीली तबादला ख्याल किया। इसके बाद डॉ जयशंकर सिंगापुर में भारतीय हाई कमीशन के नए चांसरी कॉम्प्लेक्स का संगे बुनियाद रखे जाने की तकरीब में जनाब बालाकृष्णन के साथ शामिल हुए। वजीर दिफा राजनाथ सिंह आज नई दिल्ली में जापान के वजीर दिफा शिंजिरो कोइजुमी के साथ दोतरफा मीटिंग करेंगे। तवक्को है कि इस मीटिंग से दोतरफा ताल्लुकात को मजीद तकवीयत मिलेगी, स्ट्रेटेजिक एतमाद और बाहमी तआवुन में मजीद इजाफा होगा और भारत बहरुल काहिल खित्ते में इस्तेकाम और सिक्योरिटी को फरोग मिलेगा। दोनों वुजरा बहरी सलामती के सिलसिले में बाहमी तआवुन और मेक इन इंडिया फ्रेमवर्क के तहत दिफाई साजो सामान और टेक्नोलॉजी से मुतालिक करीबी इश्तराक के बारे में तबादला ख्याल करेंगे। वजारत दिफा ने कहा है कि इस मीटिंग से दो तरफा दिफाई और सिक्योरिटी तआवुन को मजीद बढ़ाने का रोड मैप तैयार करने का मौका फराहम होगा। भारत में अमरीका के सफीर सर्जियो गोर ने मरकज के जेर इंतजाम इलाके जम्मू और कश्मीर को भारत का अहम हिस्सा करार दिया है और कहा है कि मरकज और रियासत की हुकूमतों ने जम्मू और कश्मीर में सलामती की सूरत हाल को बेहतर करने से मुतालिक कई इकदाम किए हैं। अमरीकी सफीर कल श्रीनगर में जम्मू और कश्मीर के वजीर आला उमर अब्दुल्ला से उनकी रिहायशगाह पर मुलाकात के बाद मीडिया से बातचीत कर रहे थे। इस दौरान वजीर आला उमर अब्दुल्ला ने कहा कि मुलाकात के दौरान भारत अमरीका ताल्लुकात पर तवज्जो मरकूज की गई और उन शोबों पर गौर व खौज किया गया जहां अमरीका जम्मू कश्मीर के साथ मसरूफ अमल हो सकता है। जनाब अब्दुल्ला ने मजीद कहा कि मुलाकात के दौरान मुस्बत मसरूफियात और मुस्तकबिल के इश्तराक पर जोर दिया गया। ये खबरनामा आकाशवाणी से नश्र किया जा रहा है। बांग्लादेश में आज सदारती इंतखाबात मुनक़िद होंगे, जिसमें अरकान पार्लियामेंट हुक्मरां बीएनपी के मिर्जा फखरुल इस्लाम आलमगीर और 11 पार्टियों के अपोजिशन इत्तेहाद के उम्मीदवार कर्नल ओली अहमद में से किसी एक को मुल्क के सदर के ओहदे के लिए मुंतखब करेंगे। बांग्लादेश में 35 साल बाद सदारती ओहदे के लिए पहली बार वोट डाले जाएंगे। वोटिंग मुल्क की पार्लियामेंट जातीय संसद में आज दिन में 2 बजे से 5 बजे तक होगी। बीएनपी पार्लियामानी पार्टी मीटिंग में इजहार ख्याल करते हुए आलमगीर ने बीएनपी के अरकान पार्लियामेंट से आज के सदारती इंतखाब में उन्हें वोट देने की अपील की। मुंतखब सदर को कल शाम बंग भवन के दरबार हॉल में बांग्लादेश के सदर के ओहदे का हलफ दिलाया जाएगा। बांग्लादेश की माजूल वजीर आजम शेख हसीना के करीबी साथी मोहम्मद शिहाबुद्दीन ने अपनी 5 साल मुद्दत कार मुकम्मल होने से पहले ही सेहत से मुतालिक वजूहात की बिना पर गुज़श्ता माह अपने ओहदे से इस्तीफा दे दिया था, जिसके बाद आज सदर के ओहदे के लिए वोट डाले जाएंगे। अमरीकी सदर डोनाल्ड ट्रंप ने ईरान के खिलाफ नई मुआशी जंग शुरू करने का ऐलान किया है। ट्रूथ सोशल पर की गई पोस्ट में सदर ट्रंप ने कहा कि ईरान को अमरीका के साथ समझौता करने के कई मौके दिए गए, ताहम ईरान ऐसा करने में नाकाम रहा। उन्होंने कहा कि वाशिंगटन अब तेहरान के खिलाफ मुआशी जंग और अलग थलग करने की ऐसी मुहिम का आगाज करेगा जिसकी माजी में कोई नजीर नहीं मिलती। ट्रंप ने तेहरान की मदद करने वाले किसी भी मुल्क को मुआशी तौर पर सजा देने की भी धमकी दी। उन्होंने खबरदार किया कि कोई भी मुल्क जो ईरान के माली इदारों, कारोबार, हवाई अड्डों और हुकूमती एजेंसियों की मदद करेगा, उसे संगीन इक्तिसादी नतायज का सामना करना पड़ेगा। माना जा रहा है कि इन इकदामात का मकसद तेल के स्मगलिंग नेटवर्क, मुआशी लेन देन, मकानात के लेन देन, بحری جہازوں کی رجسٹری اور فرنٹ کمپنیوں سمیت ایران کی اقتصادی شہرک کو نشانہ بنانا ہے۔ صدر ٹرمپ نے نئے اقدامات کو معاشی ڈی ڈے قرار دیتے ہوئے امریکی اتحادیوں سے اپیل کی کہ وہ ایران کو الگ تھلگ کرنے میں واشنگٹن کا ساتھ دیں۔ ٹرمپ نے مزید کہا کہ اس مہم کا مقصد بیرون ملک فائننس اور مدد کی ایران کی صلاحیت کو کمزور کرنا ہے۔ یہ اعلان ایسے وقت میں کیا گیا ہے جب تیل کی عالمی آمد و رفت کی اہم ترین آبی گزرگاہ آبنائے ہرمز پر امریکہ اور ایران کے درمیان کشیدگی بڑھ رہی ہے۔ ٹرمپ نے کہا کہ آبنائے ہرمز کھلی رہے گی۔ ٹرمپ نے دعویٰ کیا کہ آبنائے ہرمز کی امریکی بحری ناکہ بندی بے حد مؤثر رہی۔ بھارت نے اقوام متحدہ سلامتی کونسل یو این ایس سی میں فوری اصلاحات کا مطالبہ کیا ہے اور کہا ہے کہ سلامتی کونسل کے ڈھانچے اور فیصلہ سازی کے عمل میں موجودہ دور کی عالمی حقیقتوں کی عکاسی ہونی چاہیے اور ترقی پذیر ملکوں کو زیادہ نمائندگی دی جانی چاہیے۔ کام کاج کے طریقہ کار سے متعلق یو این ایس سی کے کھلے مباحثے کے دوران اظہار خیال کرتے ہوئے اقوام متحدہ میں بھارت کی شازے دافع یوجنا پٹیل نے زور دیتے ہوئے کہا کہ اصلاحات کی ضرورت پہلے سے کہیں زیادہ واضح طور پر محسوس کی جا رہی ہے۔ انہوں نے کہا کہ سال 1945 سے اقوام متحدہ کے اراکین کی تعداد میں نمایاں اضافہ ہوا ہے۔ محترمہ پٹیل نے دلیل دی کہ سلامتی کونسل کو اس دورے کے حالات کے مطابق ترتیب دینی نہیں دی جا سکتا۔ دلی میں جاری ووٹر فہرستوں کی خصوصی تفصیلی نظر ثانی ایس آئی آر میں درخواستیں جمع کرنے کی آخری تاریخ بڑھا کر 24 اگست کر دی گئی ہے۔ دلی کے چیف الیکٹورل افسر کے مطابق نظر ثانی شدہ شیڈیول کے تحت 31 اگست کو انتخابی فہرستوں کا مسودہ شائع کیا جائے گا۔ دعوے اور اعتراضات داخل کرنے کی آخری تاریخ 30 ستمبر ہوگی۔ ان اعتراضات سے نمٹنے کا عمل 31 اکتوبر تک پورا کیا جائے گا، جس کے بعد 4 نومبر کو حتمی ووٹر فہرست شائع کی جائے گی۔ بھارت کے محکمہ موسمیات نے آج چھتیس گڑھ، مشرقی مدھیہ پردیش اور مغربی اتر پردیش میں بہت تیز بارش سے متعلق اورنج الرٹ جاری کیا ہے۔ آئی ایم ڈی نے ہماچل پردیش، اتر پردیش، اتراکھنڈ، بہار، اوڈیشا، ذیلی ہمالیائی مغربی بنگال اور شمال مشرقی بھارت کے حصوں میں کل تک شدید بارش کی پیش گوئی کی ہے۔ محکمہ موسمیات نے کرناٹک، راجستھان، جھارکھنڈ، کیرلم، ماہے اور تمل ناڈو میں دن کے دوران گرج چمک کے ساتھ چھینٹے پڑنے اور تیز ہوائیں چلنے کی بھی پیش گوئی کی ہے۔ شمالی اوڈیشا میں سیلاب کی صورتحال لگاتار سنگین بنی ہوئی ہے، جہاں بارش میں کمی کے باوجود بھدرک، کیندر پڑا، بالاسور، میور بھنج اور کیونجھر ضلعے پانی میں ڈوبے ہوئے ہیں۔ سبرن ریکھا ندی سے متعلق تشویش جاری ہے، جو آج صبح راج گھاٹ پر 10.36 میٹر کے خطرے کے نشان سے اوپر بہہ رہی ہے۔ ایف آئی ایچ ہاکی عالمی کپ کے پول ڈی کے آخری میچ میں خواتین کی بھارتی ٹیم کا مقابلہ آج انگلینڈ سے ہوگا۔ یہ میچ ایمسٹلفن کے ویگنر اسٹیڈیم میں بھارتی وقت کے مطابق شام 6:30 بجے شروع ہوگا۔ بیڈمنٹن میں نئی دلی میں اندرا گاندھی انڈور اسٹیڈیم میں جاری بی ڈبلیو ایف عالمی چیمپئن شپ میں بھارتی کھلاڑی آج پری کوارٹر فائنل مقابلوں میں حصہ لیں گے۔ یہ تھیں خبریں، اب اخبارات کے آئینے کے ساتھ ہیں کونین حیدر۔
1: شکریہ نیتیکا۔ قومی راجدھانی دلی سے شائع ہونے والے آج کے اردو اخبارات کی 6 سرخیاں ایک دوسرے سے مختلف ہیں۔ روزنامہ انقلاب نے نیشنل ٹیسٹنگ ایجنسی میں ادارہ جاتی اصلاحات پر زور دینے سے متعلق سپریم کورٹ کے اس بیان کو اپنی 6 سرخی بنایا ہے کہ ہمارا فرض ہے کہ ایک ایسا متحرک ادارہ بنے جس پر ملک کو فخر ہو۔ اسی اخبار کی ایک اور اہم سرخی ہے کہ جھارکھنڈ میں 26 دنوں سے جاری طلبہ کا احتجاج ختم۔ وزیر خزانہ نرملا سیتارمن وزرا کے ایک وفد کے ہمراہ سنگاپور روانہ۔ اس خبر کو روزنامہ پرتاپ نے اپنی 6 سرخی بنایا ہے۔ محترمہ سیتارمن 4th بھارت سنگاپور منسٹریل راؤنڈ ٹیبل میں شرکت کرنے وہاں پہنچی ہیں۔ روزنامہ پرتاپ کی ہی ایک اور اہم سرخی ہے کہ دلی میں ایس آئی آر کی تاریخ پھر بڑھی۔
0: اور اب آخر میں خاص خبریں ایک بار پھر۔ مرکزی کابینہ نے مغربی بنگال، اوڈیشا، تمل ناڈو اور آندھرا پردیش کے 8 ضلعوں کا احاطہ کرنے والے 4 ملٹی ٹریکنگ پروجیکٹوں کو منظوری دی ہے۔ مرکزی کابینہ نے بہار میں قومی شاہراہ نمبر 22 کے مظفرپور، سیتامڑھی، سون برسا سیکشن کو 4 لین کرنے کو بھی منظوری دی ہے۔ مرکزی وزیر داخلہ امت شاہ آج تمل ناڈو کے کووالم میں جنوبی زونل کاؤنسل میٹنگ کی صدارت کریں گے۔ بھارت سنگاپور وزارتی گول میز کا چوتھا دور آج سنگاپور میں منعقد ہوگا. بنگلہ دیش میں نئے صدر کے انتخاب کے لیے آج ووٹ ڈالے جائیں گے. امریکی صدر ڈونلڈ ٹرمپ نے ایران کے خلاف معاشی جنگ کا اعلان کیا ہے. ٹرمپ نے تہران کی مدد کرنے والے کسی بھی ملک کو معاشی طور پر سزا دینے کی بھی دھمکی دی ہے. اور ایف آئی ایچ ہاکی عالمی کپ میں پول ڈی کے آخری میچ میں آج خواتین کی بھارتی ٹیم کا مقابلہ انگلینڈ سے ہوگا. اس کے ساتھ ہی یہ خبر نامہ ختم ہوا. میڈیم ویو 366.3 میٹر ارتھات 819 کلو ہرٹز پر. یہ آکاشوانی دلی کا اندوپرست چینل ہے. ڈی آر ایم 810 کلو ہرٹز پر. شروع 8:45 ہوئے ہیں. یہ سنتے ہیں شاستریہ سنگیت سور گنگا کے کاریکرم میں سوربھ بانوتا کا بانسری وادن. راگ ہے نٹ بھیرو. آپ کے ساتھ تبلے پر سنگت دے رہے ہیں جتیندر سوائن.

0: سغال کے ساتھ ہی آج کا حسن غزل پروگرام اب ختم ہوتا ہے. یہ آکاشوانی کی اردو سروس ہے, میڈیم ویوز 1071 کلو ہرٹز, موبائل ایپ نیوز آن اے آئی آر اور ڈی ڈی فری ڈش پر آپ ہمیں سن رہے ہیں. پیش ہے پروگرام چرچا کا وشے ہے.
1: आकाशवाणी है चर्चा का विषय है. कार्यक्रम में प्रस्तुत है सार्वजनिक बैंकों का आधुनिकीकरण, युवा ऋण और डिजिटल विस्तार पर परिचर्चा. इसमें भाग ले रहे हैं भारतीय बैंकिंग एवं वित्तीय संस्थान के जोनल प्रमुख और वरिष्ठ बैंकिंग विशेषज्ञ डॉक्टर नरेंद्र कुमार भसीन और बैंकिंग विशेषज्ञ अश्विनी.

0: अभी आप सुन रहे थे डॉक्टर शमीम हनफी का तहरीर करदा ड्रामा अकेलेपन की भीड़। पेशकश प्रेम वोहरा की थी। हिस्सा लेने वाले फनकार थे कुलदीप अख्तर, मधुमती, वीना होरा, राम मैनी, सरोज भार्गव और पवन कौशिक। मीडियम वेव्स 1071 किलोहर्ट्ज, मोबाइल ऐप न्यूज ऑन एआईआर और डीडी फ्री डिश पर आप सुन रहे हैं उर्दू सर्विस। अब खबरें नशर की जाएंगी।
1: ये आकाशवाणी है। अब आप मोहम्मद कौनैन हैदर से खबरें सुनिए। पहले इस वक्त की खास खास खबरें। भारत सिंगापुर वजारती गोलमेज का चौथा दौर आज सिंगापुर में मुनाकिद होगा। भारत ने अकवामी मुत्तहिदा सलामती काउंसिल यूएनएससी में फौरी इस्लाहात का मुतालबा किया है और कहा है कि सलामती काउंसिल के ढांचे और फैसला साजी के अमल में मौजूदा दौर की आलमी हकीकतों की अक्कासी होनी चाहिए। बांग्लादेश में नए सदर के इंतखाब के लिए आज वोट डाले जाएंगे। अमरीकी सदर डोनाल्ड ट्रंप ने ईरान के खिलाफ माशी जंग का ऐलान किया है। ट्रंप ने तेहरान की मदद करने वाले किसी भी मुल्क को माशी तौर पर सजा देने की भी धमकी दी है। और एफआईएच हॉकी आलमी कप में पूल डी के आखिरी मैच में आज शाम एम्स्टरडैम में खवातीन की भारतीय टीम का मुकाबला इंग्लैंड से होगा। अब खबरें तफसील से। भारत सिंगापुर वजारती गोलमेज आईएसएमआर का चौथा दौर आज सिंगापुर में मुनाकिद होगा। भारत की जानिब से इस गोलमेज में वजीर खजाना निर्मला सीतारमन, वजीर खारजा डॉ रजी शंकर, कॉमर्स और सनअतों के वजीर पीयूष गोयल और सनअतों, इलेक्ट्रॉनिक्स और इन्फॉर्मेशन टेक्नोलॉजी और कॉमर्स के वजीर ममलकत जितिन प्रसाद शिरकत करेंगे। आईएसएमआर का मैकेनिज्म नए और उभरते हुए मैदानों में इश्तराक को फरोग देने का अहम प्लेटफॉर्म है। आईएसएमआर की इफ्तिताही मीटिंग सितंबर 2022 में नई दिल्ली में हुई थी, जिसके बाद दूसरी मीटिंग अगस्त 2024 में सिंगापुर में और तीसरी मीटिंग अगस्त 2025 में नई दिल्ली में हुई थी। इन मीटिंगों के दौरान एडवांस मैन्युफैक्चरिंग, कनेक्टिविटी, डिजिटाइजेशन, सेहत देखभाल और अद्वियात, हुनरमंदी के फरोग और पायदारी में भारत सिंगापुर जामे स्ट्रेटेजिक शराकतदारी सीएसपी रोड मैप वजह किया गया, जिसकी नकाब कुशाई गुजश्ता साल सितंबर में सिंगापुर के वजीर आजम लॉरेंस वोंग के भारत दौरे के दौरान की गई। इस दौरान डॉ जयशंकर ने कल सिंगापुर पहुंचने के बाद अपने हम मनसब विवियान बालाकृष्णन से मुलाकात की। मुलाकात के दौरान दोनों रहनुमाओं ने दोनों मुल्कों के दरमियान जामे स्ट्रेटेजिक शराकतदारी को मजीद वसअत देने पर तफसीली तबादले ख्याल किया। इसके बाद डॉ जयशंकर सिंगापुर में भारतीय हाई कमीशन के नए चांसलरी कॉम्प्लेक्स का संगी बुनियाद रखे जाने की तकरीब में जनाब बालाकृष्णन के साथ शामिल हुए। वजीर दिफा राजनाथ सिंह आज नई दिल्ली में जापान के वजीर दिफा शिंजिरो कोइजुमी के साथ दो तरफा मीटिंग करेंगे। तवक्को है कि इस मीटिंग से दो तरफा ताल्लुकात को मजीद तकवीत मिलेगी, स्ट्रेटेजिक एतमाद और बाहमी तआवुन में मजीद इजाफा होगा और भारत बहरुल काहिल खित्ते में इस्तेहकाम और सिक्योरिटी को फरोग मिलेगा। दोनों वज़रा बहरी सलामती के सिलसिले में बाहमी तआवुन और मेक इन इंडिया फ्रेमवर्क के तहत दिफाई साजो सामान और टेक्नोलॉजी से मुतालिक करीबी इश्तराक के बारे में तबादले ख्याल करेंगे। भारत में अमरीका के सफीर सर्जियो गौड़ ने मरकज के जेर इंतजाम इलाके जम्मू कश्मीर को भारत का अहम हिस्सा करार दिया है और कहा है कि मरकज और रियासत की हुकूमतों ने जम्मू कश्मीर में सलामती की सूरत हाल को बेहतर करने से मुतालिक कई इकदाम किए हैं। अमरीकी सफीर कल श्रीनगर में जम्मू कश्मीर के वजीर आला उमर अब्दुल्ला से उनके रिहायशगाह पर मुलाकात के बाद मीडिया से बातचीत कर रहे थे। इस दौरान वजीर आला उमर अब्दुल्ला ने कहा कि मुलाकात के दौरान भारत अमरीका ताल्लुकात पर तवज्जो मरकूज की गई और उन शोबों पर गौर खौज किया गया जहां अमरीका जम्मू कश्मीर के साथ मसरूफ अमल हो सकता है। जनाब अब्दुल्ला ने मजीद कहा कि मुलाकात के दौरान मुस्बत मसरूफियात और मुस्तकबिल के इश्तराक पर जोर दिया गया। भारत ने अकवामी मुत्तहिदा सलामती काउंसिल यूएनएससी में फौरी इस्लाहात का मुतालबा किया है और कहा है कि सलामती काउंसिल के ढांचे और फैसला साजी के अमल में मौजूदा दौर की आलमी हकीकतों की अक्कासी होनी चाहिए और तरक्की पजीर मुल्कों को ज्यादा नुमाइंदगी दी जानी चाहिए। کامکاج کے طریقہ کار سے متعلق یو این ایس سی کے کھلے مباحثے کے دوران اظہار خیال کرتے ہوئے اقوام متحدہ میں بھارت کی شوتر فیغ یوجنا پٹیل نے زور دیتے ہوئے کہا کہ اصلاحات کی ضرورت پہلے سے کہیں زیادہ واضح طور پر محسوس کی جا رہی ہے. انہوں نے کہا کہ سال 1945 سے اقوام متحدہ کے اراکین کی تعداد میں نمایاں اضافہ ہوا ہے. محترمہ پٹیل نے دلیل دی کہ سلامتی کونسل کو اس دور کے حالات کے مطابق ترتیب نہیں دیا جا سکتا. بھارت نے مستقل اور غیر مستقل رکنیت دونوں میں توسیع کے اپنے مطالبے کو دہراتے ہوئے گلوبل ساؤتھ کے لیے زیادہ نمائندگی کی مانگ کی. محترمہ پٹیل نے کہا کہ اصلاحات کا عمل واضح پڑاؤ اور مقررہ مدت کے اندر تحریری بات چیت پر مبنی ہونا چاہیے. یہ خبریں آکاشوانی سے نشر کی جا رہی ہیں. بنگلہ دیش میں آج صدارتی انتخاب منعقد ہوگا جس میں ارکان پارلیمنٹ حکمراں بی این پی کے مرزا فخر الاسلام عالمگیر اور 11 پارٹیوں کے اپوزیشن اتحاد کے امیدوار کرنل اولی احمد میں سے کسی ایک کو ملک کے صدر کے عہدے کے لیے منتخب کریں گے. بنگلہ دیش میں 35 سال بعد صدارتی عہدے کے لیے پہلی بار ووٹ ڈالے جائیں گے. ووٹنگ ملک کی پارلیمنٹ جاتی سنسد میں آج دن میں 2 بجے سے 5 بجے تک ہوگی. بی این پی پارلیمانی پارٹی میٹنگ میں اظہار خیال کرتے ہوئے عالمگیر نے بی این پی کے ارکان پارلیمنٹ سے آج کے صدارتی انتخاب میں انہیں ووٹ دینے کی اپیل کی. منتخب صدر کو کل شام بنگ بھون کے دربار ہال میں بنگلہ دیش کے صدر کے عہدے کا حلف دلایا جائے گا. امریکی صدر ڈونلڈ ٹرمپ نے ایران کے خلاف نئی معاشی جنگ شروع کرنے کا اعلان کیا ہے. ٹروتھ سوشل پر کی گئی پوسٹ میں ٹرمپ نے کہا کہ ایران کو امریکہ کے ساتھ سمجھوتا کرنے کے کئی مواقع دیے گئے، تاہم ایران ایسا کرنے میں ناکام رہا. انہوں نے کہا کہ واشنگٹن اب تہران کے خلاف معاشی جنگ اور الگ تھلگ کرنے کی ایسی مہم کا آغاز کرے گا جس کی ماضی میں کوئی نظیر نہیں ملتی. ٹرمپ نے تہران کی مدد کرنے والے کسی بھی ملک کو معاشی طور پر سزا دینے کی بھی دھمکی دی. انہوں نے خبردار کیا کہ کوئی بھی ملک جو ایران کے مالی اداروں، کاروبار، ہوائی اڈوں اور حکومتی ایجنسیوں کی مدد کرے گا اسے سنگین اقتصادی نتائج کا سامنا کرنا پڑے گا. مانا جا رہا ہے کہ ان اقدامات کا مقصد تیل کے اسمگلنگ نیٹ ورک، معاشی لین دین، مکانات کے لین دین، بحری جہازوں کی رجسٹری اور فرم کمپنیوں سمیت ایران کی اقتصادی شہرت کو نشانہ بنانا ہے. صدر ٹرمپ نے نئے اقدامات کو معاشی ڈی ڈے قرار دیتے ہوئے امریکی اتحادیوں سے اپیل کی کہ وہ ایران کو الگ تھلگ کرنے میں واشنگٹن کا ساتھ دیں. ٹرمپ نے مزید کہا کہ اس مہم کا مقصد بیرون ملک فائنانس اور مدد کی ایران کی صلاحیت کو کمزور کرنا ہے. نائب صدر جمہوریہ سی پی رادھا کرشنن نے آج سابق وزیر اعظم راجیو گاندھی کو ان کے یوم پیدائش پر خراج عقیدت پیش کیا. ایک سوشل میڈیا پوسٹ میں جناب رادھا کرشنن نے کہا کہ وہ سابق وزیر اعظم کو خراج عقیدت پیش کرتے ہیں اور ملک نیز عوامی زندگی کے تئیں ان کی خدمات کو یاد کر رہے ہیں. نائب صدر جمہوریہ سی پی رادھا کرشنن نے آج ماویرن اونڈی ورن کو ان کے یوم وفات پر خراج عقیدت پیش کیا. ایک سوشل میڈیا پوسٹ میں جناب رادھا کرشنن نے نو آبادیاتی سامراج کے خلاف ان کی شجاعت اور قربانی کو یاد کیا. چار روزہ انڈیا ڈے فیسٹیول آج ماسکو میں شروع ہوگا. اس فیسٹیول میں بھارتی اور روسی برادریاں ثقافت، روایات اور عوامی تعلقات کا جشن منانے کے لیے یکجا ہوں گی. اس فیسٹیول کا اہتمام ماسکو کے گوسٹین دور میں کیا جائے گا. ایف آئی ایچ ہاکی عالمی کپ کے پول ڈی کے آخری میچ میں خواتین کی بھارتی ٹیم کا مقابلہ آج انگلینڈ سے ہوگا. یہ میچ ایمسٹرڈیم کے ویگنر اسٹیڈیم میں بھارتی وقت کے مطابق شام 6:30 بجے شروع ہوگا. بیڈمنٹن میں نئی دلی میں اندرا گاندھی انڈور اسٹیڈیم میں جاری بی ڈبلو ایف عالمی چیمپئن شپ میں بھارتی کھلاڑی آج پری کوارٹر فائنل مقابلوں میں حصہ لیں گے. بھارت کی سرکردہ کھلاڑی اور سابقہ عالمی چیمپئن پی وی سندھو خواتین کے سنگلز میں تیسری درجے بندی کی حامل چین کی وانگ زی ہی کے مد مقابل ہوں گی. مردوں کے سنگلز میں بھارت کے آیوش شیٹی کا مقابلہ 11ویں درجے بندی کے حامل انڈونیشیا کے عربی فرحان سے ہوگا. آخر میں خاص خبریں ایک بار پھر. بھارت سنگاپور وزارتی گول میز کا چوتھا دور آج سنگاپور میں منعقد ہوگا. بھارت نے اقوام متحدہ سلامتی کونسل میں فوری اصلاحات کا مطالبہ کیا ہے اور کہا ہے کہ سلامتی کونسل کے ڈھانچے اور فیصلہ سازی کے عمل میں موجودہ دور کی عالمی حقیقتوں کی عکاسی ہونی چاہیے۔ بنگلہ دیش میں نئے صدر کے انتخاب کے لیے آج ووٹ ڈالے جائیں گے۔ امریکی صدر ڈونلڈ ٹرمپ نے ایران کے خلاف معاشی جنگ کا اعلان کیا ہے۔ ٹرمپ نے تہران کی مدد کرنے والے کسی بھی ملک کو معاشی طور پر سزا دینے کی بھی دھمکی دی ہے۔ اور ایف آئی ایچ ہاکی عالمی کپ میں پول ڈی کے آخری میچ میں آج شام ایمسٹر وین میں خواتین کی بھارتی ٹیم کا مقابلہ انگلینڈ سے ہوگا۔ اس کے ساتھ ہی خبروں کا یہ بلٹن ختم ہوا۔
0: یہ آکاشوانی کی اردو سروس ہے۔ میڈیم ویوز 1071 کلو ہرٹز، موبائل ایپ نیوز آن AIR اور DD فری ڈش پر آپ ہمیں سن رہے ہیں۔